0: اس گھنٹے کی خاص خبریں۔
1: برکس راشٹریہ سرکشا صلاح کار بیٹھک کے سماپن پر کل نئی دلی میں برکس دیشوں کے سرکشا صلاح کاروں اور ورشٹھ ادھیکاریوں نے پردھان منتری نریندر مودی سے ملاقات کی۔ پردھان منتری نے کہا کہ بدلتے ویشوک ماحول میں برکس کی بھومکا اہم ہے۔ کیندریہ کرشی منتری شیوراج سنگھ چوہان نے کہا کہ سرکار النینو کے کارن مانسون کے سمبھاوت دشپربھاؤ سے نپٹنے کے لیے اگرم تیاریاں کر رہی ہے۔ وہیں راجیوں کو دلہن، موٹے اناج اور تلہن جیسی کم پانی والی فصلوں کو بڑھاوا دینے کی صلاح دی گئی ہے۔ मुख्यमंत्री डॉ. मोहन यादव आज भोपाल में राज्य स्तरीय साइबर जागरूकता अभियान सेफ क्लिक 2.0 का शुभारंभ करेंगे। प्रदेश पुलिस के इस अभियान का उद्देश्य आमजन, विद्यार्थियों, महिलाओं और वरिष्ठ नागरिकों को साइबर ठगी और ऑनलाइन धोखाधड़ी के प्रति जागरूक करना है। राज्य वित्त आयोग आज भोपाल संभाग के दौरे पर रहेगा। नगरीय निकाय और पंचायती राज संस्थाओं की वित्तीय स्थिति को लेकर जनप्रतिनिधियों और अधिकारियों से सुझाव लेगा। बैठक में निकायों की वित्तीय मजबूती, स्वच्छता, पेयजल